0: everyone belongs. Many voices, one frequency on ACCC radio. What does belonging mean to you?
1: म सबैभन्दा बढी एक्लै हिड्न रुचाउने प्राणी हुँ, अर्थात् स्वयंकै सहयात्रा मन पराउने स्वभाव भएकोले एलिस स्पिममा स्वयंसँग रमाउने मौका पाएँ, भिडबाट टाढा स्वयंलाई भेट्ने मौका पाएँ, अर्थात् एलिस स्प्रिङमा आउनु भनेको स्वयंलाई भेट्न आउनु जस्तै भयो। आई लभ माई ओन कम्पनी। When I first arrived here in Alice Spring, it felt like meeting myself. No crowd, no noise, just the quiet joy of solitude. To live here is to truly be yourself, a resident of your own place.

0: What do you do to help others feel they belong here?
1: म आफू जस्तै स्वभाव भएका साथीहरूसँग रमाउँछु र सायद जसरी मैले उनीहरूसँग हुँदा आफैसँग भएको अनुभूति गर्छु उनीहरूले पनि सायद त्यही अनुभूति गर्छन् होला सँगैको कम्पनी नै त्यो अनुभूति हो आई लभ स्पेन्डिङ टाइम विथ फ्रेन्ड्स हु थिङ्क लाइक मी व्हेन आई एम विथ देम आई फिल कम्प्लिटली माइसेल्फ एन्ड आई होप दे फिल द सेम वे Just being together makes us feel like we belong.

0: च्याङबा मेरो टिकटक लाइभमा स्वागत छ है।
1: च्या वै टप सिंहलाई फेरि मोइच्याङले स्वागतै पो गर्यो, राम्रो गर्यो। सधैँ टिकटक लाइभमा मात्र बासेर हुँदैन मोइच्याङ, मैले तिम्रो लागि कालो चस्मा ल्याएको छ, कालो चस्मा पनि लाउनु पर्छ, पिराती पनि लाउनु पर्छ, छिटो आऊ मोइच्याङ।
0: चस्मा त लाउला च्याङबा, पिराती चाहिँ अलिक बिजार गर्नुपर्छ।